0: अजय दोस्तों बिल्कुल हेमे ब्यूटी शो में बाबर शेख हवासा गदाही अज जो सेगमेंट आहे सॉन्ग सुन्याण ऐं सॉन्ग सुन्याण में अॼु अवां जे लाइ मां म्यूज़िक प्ले कई आहे तव्हां उहा मूंखे सुञाणे ॿुधायो था कहिड़े गाने जी म्यूज़िक आहे ठीकु आहे प्रोग्राम में शामिल थियण जे लाइ अवां लाइव कॉल ऐं व्हाट्सएप ते असांखे ज्वाइन करे सघो था नंबर आहे 03000113488 फेसबुक ते ॿुधी सघो था असांजो फेसबुक पेज आहे GAFM ऐं सिंपल मैसेज सेंड करे सघो था उन जे लाइ पंहिंजे मोबाइल जे राइट मैसेज ऑप्शन में वञो SKR लिखो स्पेस ॾियो पंहिंजो मैसेज 8881 ते यानी 8881 ते अवां सेंड करे छॾियो सो दोस्तो बिल्कुलु हींअर कुझु वॉइस नोट्स आहिनि बल्कि कुझु न इलाही सारा वॉइस नोट्स कठा थी विया आहिनि जेके मां प्रोग्राम में शामिल कंदुसि ऐं अवां ॿुधंदव त ही छा पिया चवनि
1: मुंहिंजो वाल साहब ऐं मुंहिंजो भाउ तला तव्हांजा ॾाढा वॾा फैन आहियूं ऐं हेमी ब्यूटी क्रीम मां असां यूज़ कई आहे तमामु बहितरीन हुनजो रिज़ल्ट आहे बसि मां तव्हांखे इहो चवणु चाहींदुमि
0: तव्हांजो इहो ई चवणु मूंखे ॾाढो वणियो तव्हांजी महिरबानी तव्हांजे बाबा साईं खे बि भली कार तव्हांजे ब्रादर खे बि भली कार हिन हेमे ब्यूटी शो में थैंक यू अदा तव्हांखे गानो थो ॿुधाए हिकिड़ो भलो भलो ठीकु आहे ही ॿुधो गानो
2: अलाह तव्हांखे ख़ुशि कंदो हेमी ब्यूटी क्रीम लॻायूं पिया लॻाईंदासीं हुनजी रिज़ल्ट पंहिंजी शइ पाण आहे पंहिंजो मट पाण आहे हुनजी रिज़ल्ट भली आहे ज़बरदस्त आहे असां यूज़ कयूं पिया हेमी ब्यूटी क्रीम पंहिंजो मट पाण आहे हुनजी ख़ुशबू पंहिंजो मट पाण आहे हुनजी छा ॻाल्हि कजे जेतिरी ॻाल्हि करे माण्हू हेमी ब्यूटी क्रीम जी थोरी आहे मां आहियां गुलाम मोहम्मद कोराई मुंहिंजा दोस्त मुमताज़ कोराई मसरूर अहमद उर्फ़ मिठू कोराई गुलाम मुस्तफ़ा कोराई आहे
0: वालेकुम अस्सलाम अली मदद यार थदि असां वटि बि ॾाढी आहे न सिर्फ़ु तव्हां वटि पर थी सघे थो तव्हां वटि अञा वधीक हुजे सो अवांजी महिरबानी अदा प्रोग्राम में शामिल थिए हिकिड़ो ही वॉइस नोट
3: السلام علیکم بابر جانی خیر تیار دور اور صدام حسین مری تو جو پروگرام بدا پ سامر شاہ خان مسا گڈ دوستاں منور مری عیدل مری امیر حسین مری رمضان مری سلیم مری حمزلی مری اتر مری الیار مری
0: اوکے ادا تاج مہربانی تے دوستو ہیمے نیچرلز ڈائمنڈ گلو بیوٹی کریم جو اکڑو ایہو بے فائدہ تھو ان میں جکا کاجک ایسڈ شامل ہا نے ایو تواری چہرے تا نشانات اگر ہجن یا اکھن جی اٹھیاں ڈارک سرکل سوجن त उहे बि दूरि थी सघनि था जी हा इहा दावा कई आहे हेमे नेचुरल्स वारनि ऐं हेमे नेचुरल्स वारनि जी इहा प्रोडक्ट जिन इस्तेमालु कई आहे न स्टिल तव्हां पाण ॾिठो आहे त तक़रीबन 3 महीना मुंहिंजे ख़्याल में मुकमल थियण वारा आहिनि या थी चुका आहिनि अञा ताईं को अहिड़ो फीडबैक न आयो आहे जंहिं चयो हुजे यार असां हेमे ब्यूटी क्रीम इस्तेमालु कईसीं पर रिज़ल्ट न मिलियो सभिनि पॉज़िटिव रिस्पॉन्स ॾिनो आहे पॉज़िटिव फीडबैक ॾिनो आहे उन्हनि सभिनि इहा ई ॻाल्हि कई आहे त असांखे सुठो रिज़ल्ट मिलियो आहे हेमे ब्यूटी क्रीम जो मार्केट में ॿियूं प्रोडक्ट हिकु पासे पर हेमे ब्यूटी क्रीम जो रिज़ल्ट हिकु तरफ़ आहे छाकाणि त इन में जेके इंग्रेडिएंट शामिल आहिनि SPF 30 कॉजिक एसिड ग्लूटाथायोन वाइटामिन सी आर्बुटीन ये वाकई कमाल पिया करनि स्किन खे स्किन ते ॾेखारनि पिया पंहिंजो कमाल तव्हां हिनखे आज़माए सघो था विद इन 7 days तव्हांखे रिज़ल्ट मिली सघे थो हेमे ब्यूटी क्रीम जो हिकिड़ो ही वॉइस नोट
4: अस्सलाम वालेकुम बाबर शेख कहिड़ा हाल आहिनि ख़ुशि आहियो उमेद आहे त तव्हां जिते हूंदव ख़ुशि हूंदव रब बाका जी अमान में हूंदव आई एम विरेज वान बशायूं यूसी हिकु असांखे डिस्ट्रिक्ट लाकाना खां तनवीर अली मिराली ॻाल्हाए रहियो आहियां हीउ जेको प्रोग्राम हली रहियो आहे हेमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम जे तवनि सां सो ज़बरदस्त हली रहियो आहे असां इंजॉय कंदा आहियूं हेमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम बि ज़बरदस्त आहे उनजी रिज़ल्ट बि भली आहे ऐं असांजे ॻोठ में त जिते किथे हेमे हेमे लॻी पई आहे उनजो शो त रिज़ल्ट ई बाक़ाइदे भलो आहे ऐं जेके हेमे वारनि जेके इहा दावा कई आहे उहे पंहिंजी दावा ते बि लथा आहिनि हिन महिल प्रोग्राम ॿुधी रहिया आहिनि अशरफ अली मिराली अब्दुल जवाहर मिराली साजन मिराली नंढो अली जय मिराली आयान मिराली भगन मिराली मुमताज़ मिराली घोठ वली मोहम्मद खां चाचू इम्तियाज़ बंगलाणी चाचू परवेज़ बंगलाणी चाचू जावेद बंगलाणी ऐं असांजा दोस्त आहिनि زاہد بنگلانی شیواز بنگلانی بلاول بنگلانی کے اسائیں طرف کھان خور سر سلام یالی مدد
0: وعلیکم السلام مولا علی مدد بھا تان جی مہربانی پروگرام میں شامل تھا ائیں تان جو فیڈ بیک مکے ڈاڈو ونیو ائیں ہے میں بیوٹی کریم تما استعمال کرے جے کو تما رزلٹ شیئر کیوا امید ائے اسن لسنر جے کے بدھن پیا تما جو آواز پوے فائدہ وچن دا بالکل دوستو تے دوستو بالکل ہیر ایکڑو بیو وائکس نوٹ شامل کندس کوئی اواں جے کے 888 وارا میسجز ہیں ہوئے ماں شامل کندس پر انیا تے یار کی مکے سانگ سنیاں میں جگہ میوزک پلے کیا نہ کہیں بھی نہ سنیا تھی یار وڈی گال نہ ہے ایڈی دکھی تے نہ ہے تا سنیانے تے دکھاریو سنیانے ہودایو تے کیڑے گانے جی اکڑو ہی وائس نوٹ بدو
5: السلام علیکم بابر بھائی خوش آیو طبیعت ٹھیک ہے لڑکنے کا حافظ محمد امین بھاری جو پیارز کیا پروگرام تھا جو بدوں تھا ماشاءاللہ بدن میں ڈاڈو بہترین تو لگے ڈاڈو سٹھو پروگرام آئے دوستن کے سلام ڈیندس سب کا پہریا تاج محمد مری کے کھوڑا شریف والے کے کھوڑا سارا سلام ائیں دعاؤں ائیں صوفی امتیاز میتلو صاحب فوجی رسول بخش مری صاحب ائیں تاں کے کھوڑا سارا سلام
0: وعلیکم السلام ادا تاں جی مہربانی اچھا ما جے لائیو کالرز ہن اوے ما جے کو ہانے گانو پلے کندو سو ان کا بعد جسٹ لائیو کالز ہوندا ور پروگرام میں ٹھیک ہے ما ہیر نمبر آن نہ کیو ہے کوئی نمبر آن کندو تے کوئی تما ٹرائی کنجو تما جو ود کھا ود کال شامل کندو لائیو کالرز مایوس بالکل بھی نہ تھین اساں سبن جو پینجو پروگرام ہے انشاءاللہ سبن کے ما شامل کندو ٹھیک ہے اچھا ہیمی بیوٹی کریم اگر تاں کی نتھی ملے نے تے انن کے تما نتھا بدھایو نے ہیمی بیوٹی کریم وارن کے تے یہ تما کا مایوس تھی سکن تھا ان جے ہنن کے بھی مایوس نہ کیو ٹھیک ہے ان جو نمبر تھے بن بن ہیں ایکڑو نمبر نہ کھڑے کال تو بے نمبر سے تو کال کر سکو تھا نمبر سائن

0: अस्सलाम वालेकुम जी सकल नवाब शाह एफएम 90.8 जे लाइव स्टूडियो में प्रोग्राम सेहत जी गाल पेश के पे वने आई मा हवा जो पंज मेजबान सलीम अहमद सरगणी मुझो आवाज हवाउन जेलर नसीले जिथे जिथे पहुंचे पियो गोठन वाहन वस्तिन या कोई ड्राइविंग दौरान असा के बुधी रहो है उनन सबनन सजनन के मो तरफा सिक मोहब्बत वर सलाम कबूल पवे सामिन अवजा केड़ा हाल आई उम्मीद आए तमा बिल्कुल ठीक ठाक हुंदा असा जो खोर सारी दुआ अवां जेला तो जिथे बजो शादाबाद जो सदाई खिलंदा मुस्कुराईंदा रहो आमीन या रब्बल आलमीन सक्रेंट होम्योपैथिक क्लिनिक हाने कें भी बीमारी का मायूस ना है थनो इलाज डॉक्टर कंदो शफा अल्लाह जी जात दींदी सक्रेंट जो मशहूर मारूफ होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब DHMS सिंध RHMP पाकिस्तान होम्योपैथिक कंसल्टेंट फैमिली फिजिशियन सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज नवाब शाह साहब आफिस आहिनि डॉक्टर साहब माहिर अमराज नक कन गलो पुराणो नज़रो निछू जोड़न जो सूर मथे जो सूर मादे जी अल्सर मादे जलन तली जो वधण जिगर जा मर्ज शुगर ब्लड प्रेशर दिल जा मर्ज फालिज खंघ टीबी हेपाटाइटिस बी सी गुर्दे जी पथरी मसाने जी पथरी जो भी बगैर ऑपरेशन जे इलाज कयो वञे थो गुर्दन जो इन्फेक्शन मादे जलन तिली जो वधण जिगर जा मर्ज शुगर ब्लड प्रेशर दिल जा मर्ज फालिज खंघ टीबी हेपाटाइटिस बी सी गुर्दे जी पथरी मसाने जी पथरी जो भी बगैर ऑपरेशन जे इलाज कयो वञे थो गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे जी खारिश फुरड़ियूं बारन में कद जो न वधण मर्दन तोड़े औरतन में वजन जो न वधण इन्हनि सभिनीनि बीमारियुनि जो कामयाब इलाज कयो वञे थो डॉक्टर साहब रोज़ानो सुबुह 9 वॻे खां शाम 5 वॻे ताईं सकरन होम्योपैथिक क्लिनिक शेरवाणी कीरिया मेरापुर रोड नर्स बाईपास सकरन में मरीज़नि जो इलाज कंदा आहिनि जुमो मोकल कंदा आहिनि हर छंछर आचर ते बग़ैर फीस जे चेकअप कयो वेंदो आहे नोट सिर्फ़ दवा स्टोर तां वठणी पवंदी आहे डॉक्टर साहब जो मालूमाती नंबर 02279984763 2978847763 जी समझ डॉक्टर साहब जो मोबाइल नंबर है तो कॉल कर डॉक्टर साहब का लाइव सवाल भी पुछंदा आयो डॉक्टर साहब क्लिनिक ते भी यो ही नंबर मौजूद होंद है डॉक्टर साहब तरफ हलंदा उन्हें गाल बोल कर उन्हें कुछ मालूम बीमारियों के हवाले से वहाँ अस्सलाम वालेकुम डॉक्टर साहब डॉक्टर साहब
1: हेलो
0: अस्सलाम वालेकुम डॉक्टर साहब
1: वालेकुम अस्सलाम
0: डॉक्टर साहब केड़ा हाल है नवाजा
1: अल्लाह जो शुक्र है
0: डॉक्टर साहब अजो को पंजो टॉपिक केड़ो होंदो संजे सामिन जिला
1: सामिन जिला अजो को प्रोग्राम से जो राज होम्योपैथिक संगत उन्हें में अजो को टॉपिक असा रखयो आ है तो बीमारी के हवाले सा के में मुख्तलिफ जिस्म जा बीमारी होदियो आ जें ते असा नजर रखंदासूं अवां जी सामू कुछ बीमारियों के बारे में मालूम ॾींदासीं अवां जी सामू बीमारियों कुछ रखंदासूं इन बीमारी रखण जो मज़ा इहा आहे अवां जे जिस्म में का तकलीफ़ का मर्द का बीमारी का शइ जेका असां चऊं पिया अवां खे महसूसु थिए पियो अवां उन जो इलाज करायो अच्छा उन जो इलाज करायो इलाज करायो त जंहिंसां अवां जी जेका तबियत आहे उहा सही थिए अच्छा असांजो प्रोग्राम रखण जो मक़सदु FM ते प्रोग्राम सिहत जो राज़ होम्योपैथिक सां या पहिरीं असांजो प्रोग्राम हो सिहत जी ॻाल्हि उन में असांजो मेन किरदारु मेन मक़सदु असांजो इहो रहंदो हो बीमारियुनि जे बारे में अवां ताईं ॻाल्हियुनि खे पहुचाइनि त इहा बीमारियूं आहिनि इन्हनि जो इलाजु करायो ऐं किथां बि करायो असां चयो तव्हां होम्योपैथिक कराईंदव त असां वेठा आहियूं जे किथां अवांजे वेझो सही होम्योपैथिक डॉक्टर हुजे प्योर होम्योपैथिक डॉक्टर हुजे हुतां करायो पर इलाज ज़रूरु करायो छो त हीअ बीमारियूं आहिस्ते आहिस्ते घटि थी तमामु वॾी बीमारियुनि में शुमार थी था वञनि पोइ तकलीफ़ूं वधीक थी थियूं वञनि
0: ڈاکٹر صاحب کال وٹھوں تھا. السلام علیکم.
2: وعلیکم السلام.
0: ادا کیر
2: سائیں اسد لاکھو پہ گلایا گوٹ لاکھا آباد ماں.
0: ادا ریڈیو سیٹ جو آواز بند کیو. ائی کیڑو سوال ہے ڈاکٹر صاحب نے؟
2: سائیں ڈاکٹر صاحب سائیو سوال ہے. مجھے ننڈڑی بہن انی کے نڑی میں منا گوڑا نکتا ہے نہیں یار مانی بان سکے سکے تھی.
0: اچھا
2: جی ہاں
0: ڈاکٹر صاحب سے گلایا.
2: جی
1: وعلیکم السلام. ادا گھنو وقت تھی ہے
2: سائیں نی کے تقریبا 2 سال کھن تھی ہیں یہ تکلیف ودی ہوئی ہے.
1: اچھا ان کا علاوہ بی کا تکلیف ائے
2: نہ سائیں بی کا تکلیف ہونے
1: معدے میں جلن وغیرہ معدے میں گیس
2: سائیں جو اپریشن کا بنا علاج ائے
1: سائیں علاج تا ہے نا پر ہوا جس مطلب تما کلین تے وٹھی داو اسا چیک اپ کرنا سی کا چھا جے کرے تھے ہوا یہ دوان سا تھئی تھیندو تا اسا علاج کرنا سو جے اپریشن ہی جو حل ہوندو تا کے اپریشن تے چوندا سو.
2: ٹھیک ہے سائیں مہربانی.
1: سبانے اچر آئے فری چیک اپ دے اوا سبانے اچی چیک اپ کرائے ونجو دسو ساہو پیشنٹ ہوندو تا گال بھی تھیندی ہے ان میں یہ فائدہ تھیندو تا پیشنٹ جی حالات دسی پ ان مطابق جے کا گال صحیح ہوندی ہے او اسا کندا ہیں.
0: ڈاکٹر صاحب کال وٹھوں تا. السلام علیکم.
3: ہائی السلام علیکم.
0: وعلیکم السلام سائیں کیر گلائے پے کتا کا؟
3: جی جی حافظ ہادی بخش درد کہیں تو سائیں.
0: جی سے چھا سوال ہے ڈاکٹر صاحب لا.
3: جی سائیں عرض ہے جو نکری ہو ان کے گردے میں ہو پتھری بدو سائیں آواز اچے پیو سائیں؟
0: جی جی اچے پیو.
3: ہاں تے ننڈی گردے میں پتھری ہو اسا آپریشن کرایو ہو
0: جی جی
3: نکری ہو وری ان کے پتھری تھیو گردے میں ساگے گردے میں.
0: ڈاکٹر صاحب سے گلایو؟
3: الٹراساؤنڈ کرایا ہو تمہاں جی اسیں الٹرا ساؤنڈ بھی سین کرایا
1: سائیں پو بہتر رہندو اواں جے لا تے سبانے الٹرا ساؤنڈ سا گد تاواں کلینک اچی ونجو فری چیک اپ اواں جے لا جے اپریشن ہے تا اپریشن دے بارے میں بتائندا سی جے دواں سا نکری ونجے تے لکھ بہتر تھی ویندو کم.
3: ہاں ہاں
1: پو بہتر رہندو صبح اواں کلینک تے کھنی اچو.
3: اچھا اے جکو نکاز تا الٹرا ساؤنڈ جا اپریشن کرو کا سب اساں پیا ہن
1: سب ہی کھنی اچ جو ماں سب ہی ڈسی پیری پتھری گھنی ہوئی ہانے پتھری گھنی ائی دوا سا نکرندی یا اپریشن کا بہتر ہے کو لیزر ان میں کٹی نہ لگے پیشنٹ کی طبیعت ہی خراب نہ تھے وہ اپریشن میں کٹ وٹ لگن تھا تے جے اپریشن تھا لیزر سا نکری ونجے تا وہ بہتر ہے یا دواؤں سا نکری سکے تھی نا پو اساں دواؤں سا کٹندا سوں. الٹرا ساؤنڈ رپورٹ ہے نا پہلے وہ چیک کرنی پوندی.
3: اچھا
1: وہ نکلن والی ہے تو دواؤں ڈیندی نہ ہوں تو چوندی مہربانی آیا اللہ رحم کر اللہ رحم کر.
0: جی ڈاکٹر صاحب دیکھیں بدھاؤ تو چھو پتھریوں جو علاج اسا وٹ کلینک تے موجود ہے جمیں بغیر آپریشن جو علاج ہوندا ہے پر کنڈیشن ڈٹھی ویندی ہے تے مریض دی کنڈیشن چا ہے پتھری دی کنڈیشن چا ہے کتھے ہے. جی ڈاکٹر صاحب
1: بالکل دسو اصل میں چاہے تا اسا کے کہیں بھی پیشنٹ جو وقت ہے قیمتی بیمار مانو ہن ان جو ہکڑو سیکنڈ بجے کان وا قیمتی ہوندا ہن کیڑی خبر سیکنڈن میں کیڑی گیم تھی ونجے خبر کانے کا تو ان جلا میں جدی ملب کے پیشنٹ جی آیا تا سامو ب کال ہوئی ہوں تو بنن کالن تے موچا کہ تا الٹرا ساؤنڈ کرایو کھنی اچو رپورٹ کرائی کھنی اچو پرانا ڈاکٹر پہ کھنی اچو میں ضرور پڑھن ان میں وجہ چاہے پہری پتری ہوئی ساجے میں کھابے میں نکری ہوئی آپریشن میں نکری ہوئی ان میں سائز چھا ہو کتری وڈی پتری ہوئی ہانے پتری تھی ویا تو ان میں سبھی کا پہری مین کردار یہ تھو تو پتری ٹھہن جو جو کم آئے ان کے بند کرنا تو آپریشن کرایا ہوا وری پتھری تھی ہوئی ہے تو اجا جی اصا دواؤں سے کڈنداسوں یا آپریشن وہ نصیب آ تو وری پتھری نہ تھے پہ ان شے کے اصل بند کرنا روکنو تو یہ پتھری کی جا پیداوار ہے یہ بند تھی وجے وہ ان جو آپریشن سے تھے یا لیزر سے تھے یا دواؤں سے تھے الحمد للہ ہومیوپیتھک میں دواؤں ایتری موجود ہیں جی کتری بھی سخت میں سخت پتھری ہوں ان کے بھی گارے پیشاب کے رستے سے باہر کری سکن تھا ان میں آپریشن ہوجائے या लेज़र लगल हुजे को इशू कोन्हे को मसलो कोन्हे को उहो कमु ख़तम थी वियो आहे। मां त तक़रीबन अव्हां खे इहा हिकिड़ी ॿी ॻाल्हि ॻाल्हियुनि में निकिरी आई त इहा ॻाल्हि में ज़हन में रखिजो। ॻाल्हि फैमिली वारा ॿुधनि था पर उन्हनि जे लाइ बि इहा शइ लाज़मी आहे। जेॾी महिल को पेशंट मूं वटि ईंदा आहिनि, ख़ासि करे ॿिए औलाद वारा औलाद थी थो वञे उन्हनि खे साइड में जेका औलाद वारा पेशंट हूंदा आहिनि त उन लेडीज़ ईंदी आहे असां वटि, मुंहिंजा ॿ दफ़ा सीज़र थी चुका आहिनि, माना सी सेक्शन ऑपरेशन जे ज़रिए ॿार पैदा थी चुका आहिनि। त मां उन्हनि खे इहा ई रिक्वेस्ट कंदुसि त वरी ऑपरेशन कराइणु चाहींदा हो या चवंदो त पंहिंजे रस्ते थिए, त उन में बि मां इहो चवंदो आहियां त ॿ साल टे साल तव्हां वक़फ़ो ॾियो, उन सां अव्हां जिस्म जे अंदरि जेका चमड़ी जे हेठि जेका टांका लॻंदा आहिनि न उहो मज़बूत थी वेंदा आहिनि। पोइ जेॾी महिल पेट वॾो थींदो आहे त तव्हांखे तकलीफ़ बि न थींदी ऐं जेॾी महिल ॿार पंहिंजे रस्ते ईंदो आहे उन टाइम ते ज़ोर लॻाइणो पवंदो आहे, उहा टांका खुलंदा बि कोन, त पका थी वेंदा आहिनि। त हाणे सोचियो ॿ साल असां उन जो वक़फ़ो कराईंदा आहियूं त हू ऑपरेशन में ज़ोर लॻंदो आहे, तमामु घणो ज़ोर लॻंदो आहे, पेट वॾो थींदो आहे पूरो। अवां सोचियो टे चोथे महीने में पेट वॾो थी, नाएं महीने ताणी छह महीना पेट वॾो हूंदो आहे, त उन में तकलीफ़ खां बची वेंदा आहिनि। ऐं काफ़ी पेशंट मूं अहिड़ा ॾिठा आहिनि त वक़फ़े खां बाद में उन्हनि जो नॉर्मल ऑपरेशन थियनि पिया, सीज़र ताणी उहो लेडीज़ बची थी वञे। त अवां जा त ॿ साल थी चुका आहिनि उन ऑपरेशन खे, त हाणे त उहो कमु ख़तमु थी वियो, तव्हां परेशान न थियो, तव्हांखे उन ऑपरेशन में को तकलीफ़ न हूंदी। पर अल्ट्रासाउंड जेका रिपोर्ट आहे उहा लाज़मी ॾेखारिजो, छो त उन में कंडीशन छा आहे ऐं उनखां अलावा गुर्दे जी हालात छा आहे, गुर्दो नंढो वॾो त कोन थी, माना खोड़ शयूं असां नोट करे पोइ ॾिसंदासीं हा हीअ दवा सां थींदो इलाजु असां करणु शुरू कंदासीं, हिन में परेशान थियण जी ज़रूरत कोन्हे का। सामिन प्रोग्राम सिहत जो राज़ होम्योपैथिक सां अॼु के प्रोग्राम में असांखे कुझु टॉपिक ज़रूरु रखिणो आहे, छो त टॉपिक खां बग़ैर मज़ो नथो अचे प्रोग्राम में। कॉलूं ईंदियूं अवांजी, कॉल ज़रूरु रिसीव कंदासीं, अवांजे सवाल जो जवाबु ज़रूरु ॾींदासीं, जंहिं इलाजु असां वटि थी सघंदो इनशाला अव्हांखे ज़रूरु चवंदासीं। सुभाणे उहो ई आचार आहे, अव्हां अची बि सघो था, बाक़ी जंहिं इलाज जो न हूंदो मां हींअर इहो फेम ते लाइव तव्हांजे साम्हूं मां अव्हांखे जवाबु ॾेई छॾंदुसि। वजह छा आहे त जंहिं बि बीमारी जो इलाजु असां वटि न थींदो, असां पेशंट खे चवंदासीं सुभाणे क्लिनिक ते अच, पोइ चवंदासीं इलाजु न थींदो त फ़ाइदो छा आहे, कुझु कोन्हे को नुक़सानु आहे। इन खां बहितर उनखे चवंदासीं अबा सुभाणे मूं वटि न हिन डॉक्टर वटि हलिया वञो, उन जो कमु थी पवंदो। इन में इहा शइ न आहे त पेशंट मूं वटि अचे मां फीस वठां, हर बुरू दवाऊं ॾेई छॾियां, सुभाणे त अचर फीस बि न हूंदी, दवाऊं ॾेई छॾियां, पैसा कमाए वरिता, अलाह त ॾिसे पियो। त इन करे अव्हां बि परेशान न थियो, अव्हांखे का तकलीफ़ आहे, का मर्ज़ु आहे, परेशान थियण जी का ज़रूरत कोन्हे का। हींअर नंबर डायल कयो 0327984 7638 7683। कॉल डायल कयो, कॉल कयो, मालूमात वठो, का सवाल आहे पुछा करे सघो था, उनजो तव्हांखे जवाबु इनशाला ज़रूरु मिलंदो। ऐं उमेदु कंदासीं त अव्हां जंहिंमहिल दवा जवाबु मिले अव्हां मुतमैन थियो, अव्हां अची पंहिंजो इलाजु ज़रूरु करायो। ज़मीन हलूं था पंहिंजे अॼु के प्रोग्राम में टॉपिक जी तरफ़। अॼु के प्रोग्राम में जेको असांजो टॉपिक आहे उहो आहे जोड़नि में सूर, जोड़नि में तकलीफ़ छो थिए थी, वजह छा आहे, ऐं इन जो इलाजु असां कहिड़े करे सघूं था उन जे बाबति, ऐं जेका दवाउनि जो इलाजु हूंदो जंहिं मर्ज़ में दवा जी ज़रूरत हूंदी उन जे बारे में अव्हांखे ॿुधाइण। जोड़ में सूर, आम जोड़ जेका सूर में चवंदासीं, जोड़नि में सूर जा क़िस्म आहिनि, पर असां अॼु ॻाल्हि कयूं पिया आर्थराइटिस, यानी की गठिया चवंदा आहियूं रसोली ज़माने में गठिया जो सूर, त उन जे बारे में असां ॻाल्हि कंदासीं। उन जी वजह छा हूंदी आहे त हॾियुनि में मिख जो घटि थी वञनि, जोड़नि में मिख जो घटि थी वञनि, उन खां बाद में जोड़नि जी हरकत करण सां, हलण सां या चोरनि सां अव्हां जे उन जॻह ते सूर जो थियणु, सोज जो थी वञणु ऐं गरम गरम महसूसु थियणु, इहा कंडीशन थींदी आहे आर्थराइटिस में। इन खे वधाइण जे लाइ जेका शइ अव्हां इस्तेमालु करे सघो था इन मसइले खे, इन बीमारियुनि खे वधाइण जे लाइ, उहा शयूं आहिनि चांवर, गोभी, आलू, वाङण, मेहा, भिंडी, चणनि जी दाल। इहा शयूं खाईंदव अव्हांजो मसलो वधीक थी वेंदो ऐं अव्हांखे स्कूल खां नंढे ॿारनि स्कूलनि खां छुटी मिली वेंदी, कमकार खां छुटी मिली सघे थी, त जंहिंखे तकलीफ़ उहो खाए तव्हांजे कमु खां मोकिल करे घरु वेठो हुजे। इहा शयूं आहिनि अव्हांजे न इन बीमारीअ में नुक़सानदह। खीर जो इस्तेमालु कंदव इन में अव्हांजे लाइ फ़ाइदेमंद आहे, केले जो इस्तेमालु कंदव अव्हांजे लाइ फ़ाइदेमंद आहे। इहे ॿ शयूं कैल्शियम वधाईंदियूं, अव्हांजे हॾियुनि में ताक़त वधंदी ऐं अव्हांजा सूर कुझु छका थियणु शुरू थी पवंदा। हमेशा याद रखो जोड़न के सूर में सूर की दवा इस्तेमाल करन बेवकूफ़ी है। उनकी वजह चाहे तो वो सूर के दबाए छी पर सूर होंदो गवा के असरात के करे दबियल होंदी पर सूर तो है। जेस तनी असा कैल्शियम की वधण की मिख वधण की दवाओं इस्तेमाल न कंदा असा के इन सूर की गोरियन ते असा हलंदा रहंदासीं। असा होम्योपैथिक डॉक्टर्स चा कंदा आहियूं त कैल्शियम वधण की मिख वधण की मेडिसन्स दींदा आहियूं त जैसा पेशेंट की हड्डियन में ताकत वधे उन बाद में यह सूर पांजे पान खत्म थी पाए। सूर की दवाओं देण से सिर्फ पेशेंट जो वक्त ही फायदो वाली गाल थी पौंदी। पेशेंट के जी मां चवंदो आया भाड़े ते रखण वाली गाल थी पौंदी त इन करे मां भाड़े वाली गाल त मां पाण ही कावड़ कंदो आया। पेशेंट के मां हर वाले समझाइंदो आ त ही दवाओं जो असरात इया थींदा इन दवा जे खाइण सां अवां खे इहो फायदो थींदो। बाकी अवां चवंदो त मां सिर्फ अहिड़ी दवाऊं ॾियां जंहिं सां अवां जा ही सूर ख़तम थी वञनि त तव्हां सॼी ज़िंदगी दवाऊं खाईंदा रहंदव। असांजी कोशिशि इहा रहंदी आहे त पेशेंट अचे दवा वठे उन खां बाद में हू मानी खाए दवाऊं न खाए छो त दवाऊं खाए खाए माण्हू पेट भरंदा त इन खां बहितर आहे त असां उनखे मानी कराए उनजो पेट भरूं। खाधे खुराक जो ज़रूरु ख़्यालु रखो। घणी हलणु इन सूरनि में इजाज़त कान्हे का घणी घणी शइ इजाज़त कान्हे का खणनि इजाज़त कान्हे का वाटर ट्रिपल भॼण ऐं जंपू ॾियण इजाज़त नाहे। इहा शयूं अव्हांखे हरगिज़ नाहे करणी। वेही उथी आराम सां तकड़ जल्दीबाज़ी में न आहे। इन खां अलावा जोड़ में जेका सूर थींदा आहिनि उहा तव्हांखे वधाइण वारी जेका शयूं माना नुक़सानदेह जेका शयूं उहा मूं अवे तव्हांखे सम्झायूं। जेका शयूं अव्हांजे लाइ फ़ाइदेमंद आहिनि उहा आहे खीर ऐं केलो। इहा अव्हांजे लाइ फ़ाइदेमंद शयूं ऐं इहा आराम सां अव्हांखे मिली सघनि थियूं अव्हां इस्तेमालु बि करे सघोसि था। बाक़ी जेका जोड़नि में एहतियात आहिनि उहा इहे ई आहिनि त तव्हां तेज़ न हलंदव घणो न हलंदव छोंपू न ॾींदव वाटर न टिपंदव घणी घरी शइ वज़नी शइ अव्हां न खणंदव इन सां अव्हांजा सूर ऐं तकलीफ़ वधंदियूं। सूर में जेॾीमहिल हॾ में सूर थिए त यादि रखो सूर जी गोरी सिर्फ़ु वक़्ती फ़ाइदो वक़्ती आराम यानी कि भाड़ो वारी ॻाल्हि आहे। सूर में हमेशह यादि रखो जोड़नि में सूर या त कैल्शियम घटि मिख घटि उन में थींदो या रत जी कमीअ सां जोड़नि में सूर ज़रूरु थींदो आहे। जेॾीमहिल अव्हांखे रत ठहिण जी दवा मिलंदी या कैल्शियम वधाइण जी दवा मिलंदी अव्हांजा सूर पंहिंजे पाण ख़तमु थी पवंदा। इन में कुझु वक़्तु ज़रूरु थो लॻे त इन में वक़्तु लॻण सां अव्हांजो ई फ़ाइदो आहे। इन सां अव्हांजो जिस्म अव्हांजी तबियत अच्छा हा वक़्त में या त ज़हन में ॿी ॻाल्हि अची वई अव्हां इहा शइ नोट कई आहे त टीवी में अॼुकल्ह त सभिनी जे घर में मोबाइल अची वई आहे टच मोबाइल अची वई आहे सलीम साहिबु वटि बि टच मोबाइल अची वई आहे। सलीम साहिबु
0: जी डॉक्टर साहबु हर कंहिं वटि सर टच मोबाइल आहे तव्हां वटि बि आहे मूं वटि बि आहे हर कंहिं वटि आहे हर घर में पंज पंज सत सत मोबाइलूं आहिनि जी डॉक्टर साहबु
1: उन टच मोबाइल में तव्हां पाण ॾिसंदा हूंदासीं ड्रामा ड्रामा जेका ख़ासि करे चाइनीज़ जैपनीज़ कोरियन जा ड्रामा अव्हां ॾिठा हूंदा त उनमें मार्शल्स आर्ट्स जेका लड़ाई झगड़ा जेका झेड़ा वारा ड्रामा हूंदा आहिनि उन्हनि जा अलॻि स्किल्स हूंदा आहिनि त उन मुताबिक़ उहा कंहिंखे पंचणंदा आहिनि त उन जे हथनि में सूर नथो थिए। उन जी वजह छा आहे नंढी उमिरि खां ई उहा ट्रेनिंग वठंदा वेंदा आहिनि पंहिंजे पाण खे पंहिंजे जिस्म खे एतिरो सख़्तु ठाहींदा आहिनि त सुभाणे तव्हांखे उनखे धकु वणो त उन्हनि खे महिसूसु ई न थिए। अहिड़े हिसाब सां अव्हां जी जेको असां इलाजु कयूं पिया होम्योपैथिक में उनमें इहा शइ अव्हां नोट कयो त असांजी दवाऊं देरि सां असर कनि पियूं इन में नुक़सानात न आहिनि न को तव्हां परेशान थियो हुन में नुक़सान न इहो दवाऊं अव्हांजे जिस्म खे एतिरो सख़्तु कनि पियूं त सुभाणे को वॾी बीमारी बि थिए अव्हां खट ते न पियो यकदमि किरो न थोरो घणो का ज़ुकाम बुखार लेस थी वियो तव्हां खट ते किरो न असांजी दवाउनि सां अव्हांजे जिस्म में एतिरी बर्दाश्त थी पवंदी त हू तव्हांखे नंढी नंढी ॻाल्हियुनि में अव्हांखे ॿारण वारी ॻाल्हियूं लॻंदियूं नंढा नंढा मसला बीमारियूं अव्हांखे ॿारण जी ॻाल्हि लॻंदियूं अव्हांजे जिस्म में एतिरी सहब ताक़त मौजूदु हूंदी त उहा नंढी नंढी शयुनि खे पाण एक्सेप्ट कंदी पाण ई हुन सां इलाजु कंदी पाण ई हुन सां विढ़ंदी दवाऊं जी वठण जी ज़रूरत न पवंदी त इन करे होम्योपैथिक इलाज में इहो फ़ाइदेमंद अव्हांजे लाइ शइ ज़रूरु आहे। आहिस्ते आहिस्ते इलाजु थींदो जंहिंसां अव्हांजो जिस्म पंहिंजे पाण ई पंहिंजे शयुनि खे कंट्रोल कंदो ऐं पाण एतिरो सख़्तु थी पवंदो त का बि वॾी बीमारी का वायरस का डिज़ीज़ ऐं एतिरो क़दुरु मां चवंदुसि त हेपाटाइटिस तव्हांखे थी वञे अव्हांखे उहा हेपाटाइटिस किराए न सघंदो शुगर थी वञे अव्हांखे किराए न सघंदी پہنچو اواں جے جسم ہکڑے علاج سا ہلے پیو تو ہو علاج اواں جے جسم کے اترے قدر مضبوط کرے پیو تے کا بنڈی سے موٹسی جی ہے گرمیوں نہ گرمی میں تا ویندا موٹی ویندا اواں کے تکلیف کون تھی ہومیوپیتھی علاج سا وجہ چھے اواں جے جسم ان شے کے برداشت کرے پیو ان شے کے روکے پیو پان کرے پیو اساں چا کندا ہوں اساں برداشت نہ تھا کیوں کہ بھی بیماری کے پانے جسم میں یکدم جی سوئی تھا لگ رہی ہوں یکدم جی کا گوری تھا کھاؤں وہی نقصان ہے یہ اچھا تھی تو پانچ بان بیمار کر تو تھوڑا جسم کے چو صبر کر برداشت کر چند ہوں نا وہ سائی سندھی میں چاوڑا جل پانے جسم کے چو تھوڑا دب جل تو جیسا اواں جو جسم اگتے جا کا بیماری تھے تو وہ پان پان چا ہاں منہ میں سہ پائے تو پانچ کم کار کر یہ شم تھوڑا ذہن میں رکھا کیوں نا یہ تو تاج فائدے مند ہے بڑی وی بیماری اللہ نہ کرے کہیں کتے پر ان میں یہ بیماری جسم اڑے حساب سے یہ عادت یہ اصل ہومیوپیتھک میں چون ہیبٹس چوندن عادت چوندن تو یہ عادتوں اواں کے وڈن مسئلے میں بھی کم دین دیوں وڈی بیماری میں بھی اواں کے کم دین دیوں اواں جی صحت کی بحالی میں بھی اواں کے کم دین دیوں یکدم ونی کا سوئی لگائے پر مرض کے ختم کرن یہ تاں جے لا نقصان دے جی مل کا تکلیف تھی یا گوری سے فائدہ نہ تھی سوئی لگا یہ جملو یاد رکھو اواں گوٹھ میں کہیں نہ کہیں بات ضرور ہوں یا جس تھی سوئی نہ لگے مجھے متے سور نہ ویسے عادت تھی وی نا ہیر پہ جی وی نا جی اواں یہ ہیر وجھرائیو تو ساری زندگی یہ چی سی جی اواں موہ کی گال سے عمل کرے یہ ہیر وجھرائیو اواں جا کتو فائدہ مند اواں پان ہی سمجھی سو تھا
0: جی اواں بدھو پیا جی سکر نواب شاہ فیم 90.8 دی لائیو اسٹوڈیو میں پروگرام صحت جو راز ہومیوپیتھک سان جی سمجھ ڈاکٹر صاحب اساں کے سٹھو سٹھو گالیوں بدائندا بیمارین کے حوالے سے جان ڈیندا معلومات ڈیندا ڈاکٹر صاحب کی گالن تے رگو تو عمل کندا تو کافی اواں کے پانچ جسم میں بیمارین کے حوالے سے معلومات جان ملی ہوئی ڈاکٹر صاحب ہر سوال جو جواب ڈیندا تاج سوال ہوں بذریعہ کال ڈاکٹر صاحب کے اواں سوال کندا ہے ڈاکٹر صاحب ان جو جواب ڈیندا بشرط یہ لازمی ہوجن کھپے ڈاکٹر صاحب کے لائف تمہیں کئی ات بدھائی نہ ہاں کو ٹوٹکو ہے جو کامیاب سٹھو ہر مانو کے لیے فائدے مند ہوں وہ ڈاکٹر صاحب بدھائی یہ دوا نتھا بدھائی سکن چھو جو ہومیوپیتھک طریقہ علاج میں وہ ساگی تکلیف مکھے تھے تھی ڈاکٹر کے تھے تھی تو ڈاکٹر کے لیے الگ دوا ہے مجھے لیے الگ دوا ہے جی سمجھ میں مثال دنوں ہوں کہ عمر ننڈی وڈی جو ہے تب من الگ حساب کتاب سامن ہومیوپیتھک طریقہ علاج میں بیمارن کے جڑ کا ختم کیا ویسا ہے شفا جن علاج ذات جو کم ہے ڈاکٹر ہلو وسیلو اواں ہلو وسیلو ہوں اواں علاج کرائیں اللہ کا دعا گھرندا ان شاء اللہ پاک اواں کے ضرور صحتیابی دیندو اواں کے بدائی دو ہلاں ہومیوپیتھک طریقہ علاج سے قوت مدافعت کے طاقت ملتی ہے وہ پان جسم بیمارن سے وڑھتا ہے جی سامن قدرتی جو اصنو جسم بیمارن سے وڑھے تو وہ سگو تھی جی مل بیماری ختم کرے تو بیماری جڑ کا ختم تھو تھی وے جی سمن یہ سچ ہے تو ہومیوپیتھک میں سائڈ افیکٹ نہ ہے ہومیوپیتھک طریقہ علاج میں بیمارن کے جڑ کا ختم کیا ویسا ہے میں ہمیشہ اواں چوندو آپ پہنوں خیال رکھندا کیو پنجن پیارن جو خیال رکھندا کیو جی خوش تا جہان خوش سمن علاج کا احتیاط بہتر ہوں ہے اگر علاج سے گال پہنچے تھی تو ہومیوپیتھک طریقہ علاج سے پہنوں علاج کرایو اگر علاج تھی نتھا پہنچو پہری ہلکی پھلکی تکلیف تھے تھی تو ان میں احتیاط کیو پہنوں پنجن پیارن جو تو ان میں انشاءاللہ تو کے بیماری نہ تھی اگر بیماری ہے ڈاکٹر صاحب چیک اپ کرائے اوڈی مل علاج کرایا تو جی وہ ودے نہ ہوتے ایکڑے بن ڈین میں ہی ختم تھی ونے جی سمجھ بیماری اچے تمام تکڑی تھی گھوڑے تے چڑھی اے ونے آہستے آہستے تھی جوں ہو گے ان کے لیے پانچ خیال رکھو پنجن پیارن جو خیال رکھو ہومیوپیتھک طریقہ علاج سے پان کے صحتیاب بڑھاؤ ڈاکٹر صاحب جو موبائل نمبر نوٹ کندا جے تہاں لائیو کال ذریعے ڈاکٹر صاحب کا سوال پوچھی سکو تھا ڈاکٹر صاحب جو موبائل نمبر 0327 99 84 763 ڈاکٹر صاحب کال وٹھوں تک کیر سے تک موجود ہیں السلام علیکم
4: السلام علیکم
0: وعلیکم السلام ادا کیر گلائے پہ کتھا کا
3: शरीफ खाज़े लिपी के जाने मां
0: डॉक्टर साहब से गलायो
1: अब अस्सलाम वालेकुम
3: जान में मन निंद मां उठा दो तो जान जड़ी साणी लगी पई आ जड़ो बस मन हां में जड़ो चक जे लगे पे ना मानी तकर खावा दो तो सही आ जे न त कला बिन का पो हां में जड़ो चक लगो पे हां बुडो पे आ निंद मां उठा दो तो बेचैनी मन बस जान में साह जड़ो कोने मन थकावट पो मन हला घुमा दो खावा दो पो से का पो सेट दो जा
1: सही इन मसले के इन बीमारी के घणो टाइम थयो है
3: जी
1: इन तकलीफ के घणो वक्त थी वियो
3: डॉक्टर हाशिम लांगा इम्तियाज लांगा का दवा वरती हम उन तकरीबन ब महीना थे दवा मुझे लगी वरी उन मुकाम वरी थे तो वरी
1: अच्छा
3: जी जी साईं
1: ठीक है यह बीमारी जो इलाज तो अवां होम्योपैथी करायो तो होम्योपैथी करण सा समझो या आस्ते आस्ते बिल्कुल खत्म थी पोंदी
3: जी
1: सही या सिर्फ मायदे जी खराबी आ खादो पीतो सही
3: थकावट सही गर्मी जो असर आला है सही गर्मी मन बर्दाश्त न तो कर सका
1: सही ठीक है अवां एफएम उदो मैं एफएम ते अवां के समझाया तो सही या असल में गाल या है तो खादो पीतो हजम न पियो थे हाजमे जो जो निज़ाम अवां जो वो सही कोने का उन जी वजह यही है तो गरमाइश गरमाइश गरमाइश गरमाइश का गरम शे खाए वरती उन्हें जी करे सिज में निकता आयो गर्मी में कम कार के उदा गरमाइश थी वजे उन्हें जो इलाज थी दो इलाज थियन का बाद में अवां जी तबीयत एतरी सही थी दी तो खाधो पीतो हजम थी दो हजम थियन सा यो फायदो थी दो तो उनमें जेका ताकत आ ना खाधे में ताकत जिस्म में लगन शुरू थी पवंदी वो या घबराहट या सब शो अवां जी बिल्कुल गुम थी पोंदी
0: डॉक्टर साहब कॉल वठों ता अस्सलाम वालेकुम
4: वालेकुम सलाम डॉक्टर साहब क्या हाल
0: है अदा सब खैर केर गलाए पे किथा खा
4: मोहम्मद अजीम डायरी जमाल क्रीमा
0: डॉक्टर साहब से गलायो
1: अब अस्सलाम वालेकुम
4: वालेकुम सलाम डॉक्टर साहब क्या हाल है खुश है दो खैर
1: अल्लाह जो शुक्र है साईं
4: साईं मुनी नंदड़िया 4 साल जिया 4.5 साल जिया गलाए कोंदी अम्मा बाबा करे थी
1: जी अग में का नंढी उम्र में का झटका वगैरह या का बुखार थे हो
4: बुखार बुखार ये थे उरड़ी भी नहीं थी उरड़ी में वो ठीक ठाक थी गई
1: अच्छा
4: हां
1: हियर उम्र 4 साल आ है
4: जी
1: हियर उम्र 4 साल आ है
4: 4.5 साल
1: 4.5 साल उम्र आ है आई बिल्कुल ना पी गला है
4: ना गला को नहीं अम्मा बाबा करे थी
1: अच्छा बुधे पे ही माने आवाज जो प्यार था बुधे भी सद भराई थी
4: हां ये भी करे थी
1: नंढड़ी उम्र में समझ में न तो अचे तो गलाए न पी वजह छो न पी गलाए हुन जा हिकिड़ी डॉक्टरी जेका लैंग्वेज हूंदी आहे उनमें असां ई चवंदा आहियूं सम्झाइण जे हिसाब खां त उन कॾहिं ज़िंदगीअ में को अल्फाज़ ॿुधियो ई कोन्हे को का आवाज़ ॿुधी कोन्हे का त हू कीअं ॻाल्हाए हू ॾिसे पई त अव्हांजो सिर्फ़ु हलनि पिया चपलनि पिया ज़बान हले पिया